0: औ खबरनि मारिखि सिं नर खानाय तङो सारसा पॉइंट डॉग मेगा हारजो एफएम उज्जैनतो खापां याख्राय पान्दा औ नायनेन ककदुगो साबतं फियो जराबो हेलो हेलो हेलो सागरदि साबो दिपर काहाम एसान न माखरों फिग्रा ना सागरदि एसान द नों गोरोंमानि दामा बाहाय ककतां तैतां सा नों सानानि बागैनि मा गोरों हरका आबोथ' बेलाय काहाम कक लामा ना रुट लामा ना तुई सागर दि हाइके
1: गारि सालगदामानि नों बा थाजायगोन दा लामा लामा नोंखौ मा खालाय आं सायनायखौमोन लामा लामा नों माबो सोलक ना आं सोना दारा
0: बा लामा तुयो ना ओ लामा बिनि पाइमुंसो ग्रै लामा तंखासे जों थांलासु खालायमानो बरबो थाङै बाथा सैमानिया नों हिमदे हिमदे वानसु खाना था ना लामा तै बासि सैनेन होनै बेलाय हामाया एसन दाका एसन सिखिया लामा न तै आव लामा लामा न लांमा होनजागौ लामा सिकन लामा बसाते जों हिमथगियांगौ लामा हामिया हिमि मानियांगौ लामा बाय हाकसाल जों रां पैसा गोबां बायो हेदिबा लामा काहाम थांलासु काहाम खालायमानो फियाबा ओ लामा आसो गुवार कतर बो ब्यां थाङै सगै बर' थाङै बाथाकन' लामा तै आसो मालखुंरग लायो थांबायो हिमबायो हाइफन अ लामा नों साजायगेदा नोंनियाय कक सैमान खांखोले सोंनै नायखामो होनै सावो एसान